प्रोग्राम हो रही तो सलाम टू ऑल लिस्टर, दिस इज मी गुली गुली गुली गुली गुली गुली गुली गुली गुली गुली गुली गुली गुली डेर से आते मनाने शुक्रिया अदा करो। बल मैसेज राखल दे आई एम सईद एहतिशाम बाचा खबदा विचे खूबुन अखपल पूरा क्लम सोग दीना उसी द चाप इंतजार के خبر آوی چی خوبون اخپل پورا کلم سوگ دینو سیگی دچا پا انتظار کے دیر اظہار الحق حاشمی تسلامونا ٹول لسر تسلامونا آو اخپل خوبون برابر کے مڑا انتظار پا کچھ آرہا ہو سکے اول جناب بل میسج راغل سلام سلام رو تنہائی ما دا چنگلے نا بیگا شو نیمکے بنچوا آواز نرات لو سائلنس تاسو

0: आपके चेहरों पर मुस्कुराहटें लाने का। रेडियो अमन 88.4 खुश रहने का जज्बा। आप सुन रहे हैं रेडियो अमन 88.4 बडग्राम की इस्लामी नशरियात। हमारे साथ रहिएगा।
1: گرانو ریدن کو دا امن ریڈیو ایف ایم اتاتیا اشاریہ سلور بٹاگرام دے دا وقتا سو زمونگا اسلامی نشریات